0: perfect antidote to your road rage.
1: City FM 89.
2: जहाँ पांच दोस्त मिल जाएं, वही लाइफ है और ऐसे ही स्पेशल पांच के लिए जैज V5 शेयरिंग पैकेजेस पांच दोस्त एक पैकेज और ढेर सारे डेटा मिनट्स और SMS की शेयरिंग अपनी पसंद की V5 ऑफर चूज करने के लिए डायल करो *400# या सब्सक्राइब करो सिमोस ऐप से जैज 5G।
3: शौकत खानम लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन
4: शौकत खानम कराची की तकदीर
5: آج ہی ڈونیٹ کرنے کے لیے 0800-11555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں
6: فون اپ گریڈ کرنے کا سوچ رہے ہو تو سنو فون ہو تو 5G والا ملے گا کیسے بس جیز ایکسپیرینس سینٹر یا جیز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ یہی نہیں فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈل ہینڈ سیٹ انشورنس اور بہت کچھ تو پھر فون ہو تو 5G والا جیز 5G
7: سٹی ایف ایم 89 وی آر پلیئنگ یور سانگ
8: ایوریبڈی گو
1: یور لسننگ ٹو
9: ریٹرو 89 وِد آمیر نصیر
10: Oh boy, there's lots of requests. Some I cannot play because they just don't fit in retro, you know, the timeline. And some, unfortunately, do fit in, but they were really horrid songs even then. So there's no way I could play them. I mean, they're really bad. I mean, come on. They're not cheesy. Cheesy, I don't mind. I've done cheesy shows. Like, I've done special retro cheesy shows because they're just so much fun because they're so bad. They're so bad that they're good. But the ones you've given, oh, they're cringe. Shirley Khan, I need to play your song. I've got to pull that out. It's either Sundown or it's Classic by Adrian Gurewitz. I've pulled out Classic this time. So I will play that one. But this is going all the way to Toronto. This is Lou Rawls. You'll never find a love like mine.